परिवार में हमारे लिए

Thank you.

Unconnected.

도움바라기 XSM버스톤 아스메이드 아싸 스페셜 스타일 붙어보고 뭐 하시더니 아마 부산도 많이 보내는 것 같아요.

Thank you.

para todos.

tutto quello che... Allora.

0: ancora
1: Thank you.

చెప్తే అలా

Amazon.

仕事終わるのって、どれだけ伸びてますか？

Mr. Russell, I'm talking to someone who's in the spot. Thank you.

डिजाइनको ढुङ्गा लाउनु

Thank you.

これを作ってアメリカから入れたら、一回見て。

Daniel.

台風の話とかないと。

Hospital and ER 5 is calling.

Gracias.

0: अनि भरो छ। घर निर्माणको विश्वास दुवा छ। अनुहारा कन्स्ट्रक्सन एन्ड पानी घाटो पानी
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनुहारा कन्स्ट्रक्सन एन्ड पानी सुपरमण्डी दुई घाटो पानी नयाँपुर र चौबिन नामबाट जान सकिने प्रोपाइटर लाल बहादुर पोली र सेरजन गुरु मोबाइल 9855 88461 र सेरजन गुरु 9745 40900।
1: Thank you.

Thank you.

Thank you.

Senza questa guardia di attenzione.

Esto es Americana.

見る

Thank you.

दूसरी भाग राष्ट्रीय आर्थिक गणना संचालन करेगा।

super angry about when I'm a

Grazie a tutti.

Thank you.

Thank you.

বিচার করতে পারে, বিবাহ প্রস্তুতি গ্রহণ আছে।

पैसा भए पनि के गरे कसो गरे कहाँ जाने के लो के भयो चाहिँ पैसा भएपछि के पो त लाग्छ हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पर्छ त कहिले कुन पर्छ

Sabbath.

Thank you.

Thank you.

Attention to add.

पूजा सामग्री पसल बहुदिन भन्दा एक घरमा बजार सोरुम छन्।

Mira,

Thank you.

ولی

Chicken wing, chicken tikka, and chicken.

Yeah.

Diplomatik,

ಸಹಭಾಗಿಯಾಗಿರಬಹುದು. ಇಂತಹ ಇದನ್ನು

eat it. Eat it.

0: Goodbye.
1: Thank you.

Listen up.

るにとっては、そう、そうそう。

Hamlet,

Bazar'dan aldığı albüm sahasında canlı bir anda.

Thank you.

Bonus content. Prepare Rudolph's valuable woodpecker.

Antonio, this is not.

0: This is Radio Nevada on 2.8 MHz. International Radio Logistics Business Center, Dr. Raja Mori Bhandari, Charak Mevan Hospital, Nathunga, Tukyama. International Radio Logistics Business Center, Dr. Raja Mori Bhandari, Hyderabad, Kisipuba, Sama, Sada, Paz, Bajipochi, Athawa, Abhishekta, Anusha, F. Charak Memorial Hospital, Nathunga, Tukyama, Onuguri. Waitali, Samene, Aapno, Swasthya, Pari, Kharigari, Swasthya, Lapan, Kula. Upachar, Sevaharu, Ritos, Dento, Lo, Jarutucha. तथा सुनिता तथा फूले का नशाहरूलाई रेजर प्रविधि बिना कुनो छिटफाट उपचार गर्ने विधि
1: तथा सम्बन्धता सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
0: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एनजिओ प्लास्टिक स्टन ड्राफ्टिङ प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एडमिसनका विशेष थेरापीहरू सानो चिरकार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
0: शरीरमा जम्मा भएको टस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठी घरको मासु युटेरियन फाइब्राइड एम्बुलाइजेसन पाठी घरमा भएका फाइब्राइड मासुका काकालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
0: जानकारीका लागि चरक मेमोरियल हस्पिटल नाथुला पोखरा फोन 0-5-5-7 अक्टोबर 5-5-7 79 5-5-7 80
2: सुन्नुमा गाउँमा आमा साह्रै भएको छ अरे तपाईँको आज जानुहोस्
3: अनि यति अघिल्लो भइसक्यो गाउँ जानु नचल्न पाएर टोटो पाइसक्यो
2: त्यसको चिन्ता लिनै पर्दैन नि खैरी नै झरेपछि त सातकोटा रायको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
3: ए होटल फ्यामिली छ नि हुन्छ म आज भन्छु
2: हजुर विगत 4 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीचार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरुम सहित सुविधा सम्पन्न सबै खाने कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोला बगलको मासु क्यान्डी र सुरुदी खुलाको माछाको स्वादिलो परिकारको लागि पनि हामीलाई सम्झनुहोस्
3: होटल फ्यामिली एन्ड लज खरिने चार बजार त्यो पार्टी अर्जुन सापकोटा मोबाइल 9-5-7-1-4-20 9-0-41-54-674 र 9-4-7-1-4-20

Sono 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41,

Siamo stati giù la semplicità.

ধন্যবাদ।

This is Radio Blue Box, 5.8 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौं भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाई हाम्रो शहर दुलेगौडमा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98564433, 98041443628 र 98562646।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस् त घर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दुर्गा फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाउँ। अहिले हतार छ, पछि आउँदै गर होला है।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लगेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन।

0: सस्ता केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भाइमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
4: अहिले दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी,
5: हाम्रो त बुढाले ल्याएका हुन्।
4: मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्रणाली शुक्लागण्डकी 8 सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560-62891।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
9: ओके, यो झुम्का हेर न है, कस्तो राम्रो फेसवाल कस्मेटिक हुँदा हुँदै अन्त मिलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढो किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461-62220।
14: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
15: अनि बिचमा नझर्ने।
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: के हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
12: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत। 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत। 98235-52663।
4: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खोलिदिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल। मोबाइल 98560-62029।
0: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
19: अहिले दिउँसोको 2 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेतो स्टोर अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अदर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनि प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
0: दूरबारही हाइलाइट्स को साथ में
20: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एण्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841649304
21: नमस्कार रेडियो धरबाराही 103.8 मेगाहर्ज को दिउँसो 2 बजेको धरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodharbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कंग्रेसका सभापति गगन कुमार थापा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनुहुने भएको छ। कांग्रेसले सभापति थापा सहभागी हुने बारे आज मात्र टुंगो लगाएको हो। यससँगै अब प्रधानमन्त्री बालेन्द्र शाह रासोपाका सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन कुमार थापा एउटै मञ्चमा उपस्थित हुनुहुने भएको छ। महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह आज चितवन पुग्नु भएको छ। रासोपा सभापति रवि लामिछाने केही दिनदेखि नै चितवन रहनु भएको छ। रासोपा महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप युमाली, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्गदेन सहभागी हुने जनाइएको छ। यस्तै श्रम संस्कृति पार्टीबाट भने प्रतिनिधि समेत सहभागी नहुने जनाइएको छ। यस्तै आज हुने बैठकमा विभिन्न विपक्षी दलका नेताहरू सहभागी हुने जनाइएको छ। जनमत पार्टीबाट अध्यक्ष डाक्टर श्री के राउत, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पनि आज महाधिवेशनको मञ्चमा रवि लामिछाने पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँगै देखिने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँका संस्थापक सभापति विकास सिगदेलले पार्टीको महाधिवेशनमा गण्डकी प्रदेशको भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। सिगदेलले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेद्वारी आकांक्षा सार्वजनिक गर्दै पार्टी र विचारको यात्रामा निरन्तर समर्पित रहेको बताउनुभयो। उहाँले 2089 प्रतिनिधि सभा सदस्य उम्मेद्वारीदेखि तनहु जिल्लाको संस्थापक सभापतिको जिम्मेवारीसम्म कुनै व्यक्तिगत आकांक्षा नराखी दिन रात पार्टी संगठन निर्माण र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। सिगदेलले सुदृढ संगठन, सक्षम नेतृत्व र समुन्नत नेपालको यात्रालाई थप मजबूत बनाउन आफूले योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै उहाँले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकसँग साथ, विश्वास र समर्थनको अपेक्षा समेत गर्नुभएको छ। यस्तै तनहु क्षेत्र नम्बर 2 निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य श्री राम नेपालीले पार्टीको आगामी महाधिवेशन अर्थात आजबाट शुरू भएको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। रासोपाको ऊर्जा विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालिरहनुभएका नेपालीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लाग्नु भएको हो। पार्टी संगठनलाई थप सुदृढ बनाउने, नीतिगत सुधारलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउने तथा गण्डकी प्रदेशको कार्यकर्ताको आवाज केन्द्रसम्म पुर्याउने उद्देश्य सहित आफू चुनावी मैदानमा उत्रिन लागेको उहाँले बताउनुभयो। राजनीतिसँगै ऊर्जा, पूर्वाधार र विकासको विषयमा सक्रिय रूपमा काम गर्दै आउनुभएका नेपाली रासोपाको प्रभावशाली नेतामध्ये एक मानिनुहुन्छ। तनहु 2 प्रतिनिधि सभामा निर्वाचित भएपछि उहाँले संसदमा विभिन्न जनसरकारको विषय उठाउँदै आउनुभएको छ। पोखराको पृथ्वी चोकमा रहेको प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तुला कम्प्लेक्सका 320 सटर लगाउ संरचना महानगरले हिजो डोजर प्रयोग गरेर हटाइदिएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरले पृथ्वी चोकमा रहेको सेती नदी पट्टीको बासकोला कम्प्लेक्स टाउको हो। महानगरपालिका र जगपाधनीका बीचमा संरचना अटाउने सहमति अनुसार व्यवसायले सफलताले गरेका छन्। पोखरा महानगरपालिकाको मेयर धन्यवाद आचार्य कम्प्लेक्सको सञ्चालक सत्यन्द्र चौधरीले प्रतिभागका व्यवसायीसँग निरन्तर छलफल र सम्वादपछि आदि गर्ने सहमति भएको बताउनुहुन्छ। यस्तै महाका अनुसार बस पार्क निर्माण गर्ने अभियानमा सहयोग पनि समाजवादीका साथमा कम्प्लेक्स पूर्ण रूपमा अटाइएको छ। महानगरपालिकाले चालु गरेको बासकोला कम्प्लेक्सको जग्गा व्यक्तिको नाममा दर्ता भएको बताइएको छ। 2053 बस पार्कका लागि अधिग्रहण गरिएको ठाउँ पनि प्रतिको र उपत्यकाको विकास समितिले अघि प्रहित सत्ताभित्र सत्ता भरिना तथा घरेलू वितरण गर्ने निर्णय गरेको थियो। महानगरले पछिल्लो समय बग्गा सत्ता भरिनाको निर्णय लगायतको विषयमा छानबिनका लागि पूर्व न्यायाधीशको नेतृत्वमा न्यायिक समिति समेत गठन गरेको थियो। समितिको प्रतिवेदन अझै पेश हुन सकेको छैन। महानगरका मेयर आचार्यले लालपुरका भएको सत्ता भनेको छानबिन पनि द्रुत गतिमा भइरहेकाले केही दिनमा नै वास्तविकता सार्वजनिक हुने बताउनु भएको छ। महानगरले असारको 4 गतेदेखि बस पार्कको संरचना हटाउन शुरू गरेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेले संसद सरकार र पत्रकार प्रेसवार्ताको परिपूरक भएको बताउनु भएको छ। लोकतान्त्रिक व्यवस्थामा एक अर्कालाई जिम्मेवार प्रभावकारी बनाउँदै पारदर्शी विकास र सुशासनका लागि तीन पक्षकै सन्तुलित सम्बन्ध प्रतिबद्ध हुने उहाँको भन्नु भएको छ। संसदीय पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भन्नुभयो, संसदबाट सरकार बन्छ तर संसद सरकार र पत्रकार एक अर्काको परिपूरक हुन्छन्। उहाँले पत्रकारको क्षेत्रले नयाँ चुनौती सामना गर्नु परेको जनाउँदै उहाँले सरकार प्रदेश सरकार पत्रकारिताको विकासका लागि प्रतिबद्ध भएको उल्लेख गर्नुभएको छ। प्रदेश सरकारका कारण नागरिक सरकारबीच प्रत्यक्ष संवाद र सम्पर्क स्थापित भएको बताउँदै उहाँले केहीले प्रदेश पछिल्लो भाव भन्छन् तर प्रदेश महँगो होइन, यसले जनता र सिंह दरबार बीचको सम्बन्ध स्थापित गरेको बताउनु भएको छ। गण्डकी प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले संसद तथा प्रदेशका संसदीय गतिविधिमा पत्रकार र सचिवालय बीच स्थापना कालदेखि नै सहकारी हुँदै आएको उल्लेख गर्नुभएको छ। जलविद्युत तरह जलविद्युत आयोजनाको औपचारिक व्यवस्थाको मुख्य बाधाहरूबाट निर्माण कार्य सम्पन्न भएको छ। आयोजनाको सबैभन्दा महत्वपूर्ण संरचनामध्ये एक मानिने बाघ निर्माण तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ। तनहुँको व्यासङ्ग पालिका 5 प्रभेशन र परिवर्तन एकको सिमानामा निर्माणाधीन भएको 140 उपहरू बाँधको समग्र भौतिक प्रगति 61% पुगेको छ। आयोजनाको तीनवटै मुख्य प्याकेजको काम सन्तोषजनक रूपमा अगाडि बढेसँगै समग्र भौतिक प्रगति भने 16.5% पुगेको आयोजनाका प्रमुख स्वनिधि भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिक्षेप अन्तर्गत मुख्य बाघ निर्माण कार्य भियतनाम कम्पनी सन्धि कर्पोरेसन र नेपाल प्राविको कन्स्ट्रक्सन प्राविधिले गरिरहेको छ। बाघको संस्कृति कार्य सन्देहको शुरू गरिएको हो। हालसम्म 4 प्रविधिमा 119.50 घनमिटर कन्क्रिटिङ हाल्ने काम सम्पन्न भएको छ। त्यसै गरी फाउन्डेसन क्षेत्रमा बिल्डिङ पाउन्टिङ रिबार फिक्सिङ जडानको कार्य निरन्तर भइरहेको आयोजनाले जनाएको छ। यस अगाडि अवेटमेन्ट क्लब कतान पहुँचो सडकको निर्माण तथा दुईवटा दाउवर्तन पूर्व निर्माण सम्पन्न भएर नदी दाउवर्तन समेत गरिसकिएको छ। तनहुँको म्याग्दीमा म्याग्दी साहित्य समाजको आयोजनामा म्याग्दी साहित्य संस्कृतिका कला मेला 2083 सम्पन्न भएको छ। म्याग्दी गाउँपालिका बौतार स्थित गणेश आमा समूहको भवनमा आयोजना गरिएको मेलामा साहित्यिक सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू सम्पन्न भएको थियो। मेलाको अवसरमा माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता साहित्य वाचन कविता वाचन सांस्कृतिक प्रस्तुति स्थानीय मौलिक भवन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय संस्था साहित्य प्रेमी तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता भएको थियो। कार्यक्रमको उद्घाटन म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद प्रश्नहरू गर्नुभएको थियो। म्याग्दी साहित्य समाजका अध्यक्ष नारायण प्रसाद कुमारको अध्यक्षतामा भएको कार्यक्रममा प्रभावित बालको घिमिरे तथा लोक साहित्यकार तथा सामाजिक व्यक्तित्वहरूले साहित्य कला र संस्कृतिको संरक्षण तथा प्रवर्तनमा यस्ता कार्यक्रमको महत्वबाट
2: सम्मान गराउन ग्रुप बनाएको आयो उपस्थित बनाएको छ। आज सुनबारीको भाव बढेको छ। सुन आज तोलामा 600 रुपियाँ बढेको हो। यस अगाडि अस्ति शुक्रबार सुनको भाव तोलामा 4.5 रुपियाँ घटेको थियो। शुक्रबार सुन तोलाको 2,80,000 कारोबार गरेकोमा अब आइतबार परेको तोलामा 2,80,000 3,00,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनबारी व्यवसाय महासंघ बनाएको छ। त्यस्तै अब चाँदीको भाव पनि तोलामा 5,00,000 बढेको छ। शुक्रबार चाँदीको भाव तोलामा 305 घटेको थियो। शुक्रबार तोलाको 4,640 रुपियाँमा कारोबार भएको चाँदी आज 4,690 रुपियाँ पुगेको महासंघ बनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचमा स्विजरल्याण्डमा स्तरीय शान्ति वापस गर्न लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने भारत बल मार्गको अवस्था पनि दुवै देश बीचमा तीव्र विवाद देखिएको छ। इरानले इजरायलको आक्रमणको विरोधमा बल मार्ग बन्द गरेको दावी गरे पनि अमेरिकाले तीव्र स्वीकार गर्दै व्यापारको जहाजहरू निरन्तर आवतावत गरिरहेको जनाएको छ। र त्यसका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्च स्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। इबामी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अराघची र प्रमुख वार्ताकार मोहम्मद वाजिर कालिपासले गर्नुभएको छ भने अमेरिकी टोलीको नेतृत्व परराष्ट्रमन्त्री केटी भान सहित अन्य विशेष टोलहरू सहभागी रहेका छन्। शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानका सेना प्रमुख अश्विन मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोको साथमा हेरेका छन्। यसरी अमेरिका संसद प्रणालीका अनुसार हिजो मात्र तत्पर व्यापारिक जहाज अर्को बल मार्ग हुँदै सुरक्षित रूपमा बलबाट यातायात गरेका छन् जसले तेल आपूर्तिमा कुनै अवरोध नभएको खबरमा उल्लेख गरिएको छ। अब अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4-0 हराएको छ। विश्वकप फुटबलको यो 1,000 खेल रहेको छ। सन् 1930 सुरु भएको फिफा विश्वकप 90 वर्षमा आइपुग्दा 1,000 ढुङ्गापार भएको हो। आजको खेलमा जापानले खेलको 31-69 र 82 गोल गरेको हो। दाइची कानाबाली सङ्घको तथा आइएसए जापानले समूहकरणको पहिलो खेलमा 2 पछि परेको स्थिति उल्टाउँदै नेदरल्यान्डसँग 2-2 बराबरी खेलेको थियो। आजको चितसँगै समूह एकमा जापानले 4 अङ्क तोडेको छ। यो समूहमा नेदरल्यान्डको पनि समान 4 अङ्क रहेको छ। त्यस्तै 3 अङ्क भएको स्विडेन तेस्रो र अङ्कविहीन स्वर्णका उपचरणमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ। त्यस्तै विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पाउने 10 बजी स्पेन र साउदी अरब पर्ने भएका छन्। त्यस्तै मध्यराति पाउने 1 बजी बेल्जियम र इरान, भोलि बिहान पाउने 4 बजी उरुग्वे र इपभल्दि, बिहान 7 बजे न्युजिल्यान्ड र इजिप्टले खेल्ने भएका छन्। यसअगाडि आज बिहानको खेलमा 1 बजे र पुरा तावोले बराबरी खेलखेल्दै आइभरी कोस्टलाई हराएकै खेलेको छ भने आइभरी कोस्टमा हराउँदै जर्मनी नेपाल चरणमा पुगेको छ। त्यस्तै गर्भवती भएको खेलमा नेदरल्यान्डको स्टेडियममा 5-1 अन्तरले पराजित गरेको हो। अब सेनी विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धरवाराकी हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरूको साथमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मका लागि समाचार कक्षको सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धरवाराही 103.8 MHz नमस्कार।
3: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564-14-100 वा dharwarahi@gmail.com इमेल गर्नुहोस्।
5: This is Radio Dhur Barahi, 103.8 MHz.
6: यसको बुवा यसपालि अलिअलि गाउँ गर्न जानु पर्यो पैसा पनि जम्मा भएकै छ बाथरुम चाहिँ त हो नि मान सम्मान इज्जत भनेको
22: हतार दोकान लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
6: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गहना खरिदको सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको वंशीय छोटमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
23: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
22: साथमा बिना रसायनका गरगहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
23: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी तीन दुलेकौडा दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बन्की चोक प्रतीक्षालय अगाडि प्रोपाइटर राम विश्वकर्मा 9871069 राजु विश्वकर्मा 9087072142
24: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्नु है
25: धुम्रपान भनेको के हो
24: ल सुन धुम्रपान भन्नाले खास गरी सोतीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कर जस्ता सोतीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् तीमध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
25: अनि धुम्रपान तथा सोतीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर
24: धुम्रपान तथा सोतीजन्य पदार्थ सेवन गर्दा मुख फुट्सो पेट पियो आन्द्रा मुत्रनली पाठीघर आदिको क्यान्सर हुन्छ फर्म दीर्घ श्वास प्रश्वास स्रोत उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अगोटी पुरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्र नहुँदा धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षमै 6 लाख मानिसको मृत्यु हुने गरेको छ
25: अनि मेरो यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
24: छन् नि यसबाट बस्ने उपायहरू साथीभाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी पुनर्भन्न बस्ने धुम्रपानबाट छुटकारा पाउनको लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढा बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी
26: हेर न मेरो दिन पनि आइसक्यो घर घरमा बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन कुखुरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
27: ल के त घर घरमा बनाउन कुखुरा नै जानुपर्छ त यही दुलेगौडाको बन्केवा चोकमा पनि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचारी पसल हो त्यहाँ जाउ न तिमीले जस्तो खोज्यो त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा हामीतिर नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भए पारिन्छ र मेरो बिहेको लागि पनि सबै गर्दा त्यही बनाए
28: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी घर गहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका घर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा बन्केवा चोक तनहु प्रोपाइटर सुमेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9840578528 र 9808-16142
29: सबै पसल बाटो बोरा गुजारिया छ पहिले पसल त अहिले मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
30: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा यहाँ त सावित्री जिरा सावा दुखु बुढो अहिले अनि मकै धान आफै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
29: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल तिलेर सुक्छ करिब तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क बुलबुले बाराही राइस मिल
28: राखेपानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्सार फोन 0663414222 र 9855
4: शिक्षिकाउ भविष्य बनाऊ योग्यता मात्र होइन अब सफलताका लागि सिट पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने शिक्षित
7: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर डेलिगौरमा सुरु हुँदैछ सुरक्षित
4: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराए अस्पताल विकास क्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहरर्ष जानकारी गराउँदछन्
7: न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
4: सम्पर्क टेलिगुण्डा एनआईसी ब्याङ्क भएको भवन फोन 9855443 9501443 र 9555460446 स्वास्थ्य क्षेत्रमा सबैको मन जित्नु सफल शुक्ला गण्डकीको पहिलो पोलिक्लिनिक उस टेलिगुण्डा पोलिक्लिनिकमा यही साथी रहेको पोस्टको शनिवार
7: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर छेत्री
4: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण टङ्गवाता
7: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर छेत्री
4: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण टङ्गवाता
7: वरिष्ठ छाला यौन तथा पुष्ट रोग विशेषज्ञ डाक्टर सुशील कार्की
4: वरिष्ठ नाक कान घाटे गलदार रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
7: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: यस दुलेगोडा पोलिक्लिनिकमा नाक कान र घाटेको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल फिस्टुला र प्रेसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीका लागि सम्पर्क दुलेगुडा पोलिक्लिनिक प्रणाली फोन 0664414129 मोबाइल 9560153
7: सिधा हिजै दुलेगुडा बजार पनि यति ठुलो सहर गरे तर राम्रो प्रचारको लागि भने
8: पनि उनी घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहा छ अनि गण्डकी मेडिकल हल सुन्नुहोस्
7: त ए त्यो सिक्दै बाबु त नयाँ नयाँ जस्तो लाग्यो
8: हजुर हामीले त्यहाँ लामो समयदेखि जिपी कोरोला हस्पिटलमा काम गर्नु भएका इन्टरनल मेडिसिन डाक्टर गोविन्द आचार्यबाट तिन दिन विशेषज्ञ डाक्टर सुशील पार्टीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र हात तथा घाँटीको विशेषज्ञ पार्टी दिने स्वास्थ्यबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
7: मेडिकल हल दुलेगुडा हाम्रा सेवाहरू
8: हजुर स्वास्थ्य सेवा
7: सुगर प्रेसर थाइरोइड धुरोपुटी र एलर्जीको उपचार
8: पेटदुखी चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
7: कान दुख्ने पाक्ने दाँत बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल हिँड्न कम्पनी लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
4: सम्बन्धित बिरामीले आज सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगुडा राष्ट्रिय बैङ्कको ठिक पारिपट्टि फोन 0663549769
7: आज

ました。

Thank you.

ఎత్తీకపోయిన భారత మాస ప్రభావంలోని భారత స్థాయి చిన్నారు.

Thank you.

Gracias.

Thank you.

Thank you.

Αμυλοπανιόντος πάστα.

Bye.

Ah,

0: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। मिस्ट्री जाँच कार्यको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्रणाली पोखरा नौ न्युरो फोन 061-590-162-590-163।
1: Exciting total art under monitor.
2: Studio Taxi.

Thank you.

Thank you.

Thank you.

0: প্রোভাইডার প্রাজন পাওয়ার মোবাইল অন্তর্ভুক্ত পাঁচ সাথে বৈশাখী শূন্য আপনার
1: डिजाइन का तैयारी घर गहना विभिन्न राशि अनुसार का पत्थर अर्डर अनुसार का घर गहना तैयार पार्न को साथ ही खरीद बिक्री यहाँ खरीद गहना बिक्री में उचित मूल्य दीने संपर्क बनकेवा कालिका सुनचादी पसल दुनेगंगा बनकेवा चौक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य दहतराज मोबाइल 9840 78528 र 9800 28 16142
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक दुले गौलामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओजी वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनन्त नेपाल आउनुभएका सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिए नौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू
2: नयाँ पुराना नौ तथा छालाको टासको उपचार
3: अनुहारमा देखिने छाया पोतो र गम्भीरको उपचार
2: कपाल झर्ने समस्या
3: छालाका संक्रमित रोगहरू जस्तै लुटो घाउ खतिरा
2: टाउको तथा शरीरको चाया
3: बुढेसकालमा छाला चिलाउने रोग
2: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
3: छाला तथा यौनाङ्गमा आउने मुस्ता
2: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
3: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीको लागि सम्पर्क 0564142333 र 9876178087
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लबन्दगी छुले गौडा।
4: जयमा सिंह तपाईँ सुन्दै हुनुहुन्छ रेडियो धरबाराही 103.8 मेगाहर्ज।

गंडकी प्रदेश त्रिपुरा।

Super.

0: एक्साइटिंग टोपो आर्ट अंडरमान क्लब
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के लोन, के भयो भाइ? पैसा भएपछि नि के पो तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा, झुम्दा झुम्दा हैरान भएको।
2: पैसा भएपछि त बुद्धि लगाउने हो नि, त्यसले गर्दा त थापाहरू सप्लाइजमा जानुहोस् न। ट्रकदेखि धनानसम्म त सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छ सिमेन्ट, रङ, सेनिटरी फिटिङ, जस्ता पाटा, सिपिपिसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपर मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। छाता हार्डवेयर सप्लायर, सुक्ला गण्डकी चार ठुले घोडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा सात घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98-560-78-302 र 98-460-78-302।
3: शिक्षित भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताको लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने शिक्षित।
4: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी सबै हाम्रो सहर डेलेगौरामा सुरु हुँदैछ। केयरकिभर तालिम छिटै भर्दा भई सुरक्षित गर्नुहोस्।
3: नर्स बन्ने सपना अब केयरकिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराए। अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतिबाट तालिम सञ्चालन हुने सहरस जानकारी गराउँदछन्।
4: न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नुहुन्छ।
3: सम्पर्क टेलिगुण्डा एनआईसी ब्याङ्क भएको भवन, फोन 98-5-60-44-343, 98-41-43-6-28।

0: Basti sopra una stagione mangi in sapal. Sopra venda chi che poi lo politone.
1: Pus duri con la politone. Ma in passato la gote pus pus ne va.
2: Barista, snaya tu fa mani rog bisi sotia. Tate zai da hada tupri.
0: Arjur ni tu fa nasa rog bisi sotia. Tate vitya bus rog tan rata.
2: Barista, snaya tu fa mani rog bisi sotia. Tate zai da hada tupri.
0: Arjur ni tu fa nasa rog bisi sotia. Tate vitya bus rog tan rata.
2: Barista, chana yon tu fa pusta rog bisi sotia. Tate osu sota ki.
3: Barista, datan ghati. Yagoda rog bisi sotia. Tate asis gildi.
2: Ra, barista bire aksore bisi sotia. Tate osu Surendra Acharya, बिरामी हरू पर स्वास्थ्य परीक्षण का उपचार का लागि आउँदै हुनुहुन्छ। समय में स्वास्थ्य उपचार र परामर्श लिए स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछु।
0: यस दुलीगुडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थायराइड, पाइल्स, पिस्तुला र प्रेसरका साथै हाइड्रोसिल, थायरोइड र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
0: थप जानकारीका लागि सम्पर्क दुलीगुडा पोलिक्लिनिक।

از همین که صدا را می‌دهد، می‌دهد نگه یا پسند.

Thank you.

0: 你是玩的不能去做你
1: 我的蓝领

XRP Purple Art.

0: रेस्टुरेंट प्रोपाइटर हरिचंद्र महात 98-235-52-663।
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवन धामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058-0142, दिपेश मल्ल ठकुरी 98058-0120, दीप मल्ल ठकुरी 98460-41530। यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।

0: भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगई भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही असार 13 गते दोस्रो शनिबार
5: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
5: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
5: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर कार्की,
6: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
5: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9560131053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142733, मोबाइल 9868861887।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0625903769।
12: बिस्तारै चलाउनुहोस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
13: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
12: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
13: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन

0: 101.8 अन्तर्मनको आवाज।
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
2: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
6: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
5: तेरिका नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83507। कविता श्रेष्ठ, सम्पर्क 0-65-414-055 र 98-466-18-817।
9: आज पनि ढिला भयो।
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
11: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7-13, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560-20279।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन,
13: शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9850633998 र 9845010950।
13: सधैँ झैं यही आउँदो असार 13 गते दोस्रो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
13: उपचार हुने रोगहरू,
2: नयाँ पुराना नङ तथा छालाको दागको उपचार,
13: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
2: कपाल झर्ने समस्या,
13: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
2: टाउको तथा शरीरको चाया,
13: बुढेसकालमा छाला चिलाउने रोग,
2: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
13: छाला तथा यौनाङ्गमा आउने मुसा,
2: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
13: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार सेवाहरू,
14: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
9: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
14: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
9: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
14: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
9: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
14: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
15: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
18: मोबाइल 9800585537 र 9800665159।

0: इटली स्टील फन पर का सब सामान साइनी कत्ती मजा एक तर जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867279794।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टिरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड। Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
11: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98-560-32-475 र 98-011-32-475।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, लेट्स डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
16: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 065-414-234 र 98-171-56-606।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
16: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98-141-35-622।
17: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
17: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त
18: नालन्दा एप्पल सप नोकिया सर्विस सेन्टर दुलेगौड़ा बस बिसौनीको ठीक पारिपट्टी
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरीज सामानहरू उपलब्ध छन्
20: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
19: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
21: पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
22: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
23: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
24: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
25: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौड़ामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
24: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
25: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
24: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9856443 9801443628 र 9856064646
26: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
27: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
28: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
29: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
26: ए हो र हस् दाई म आजै जान्छु
24: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
30: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
31: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
32: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
31: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
33: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
34: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
30: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी
31: उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
33: आहा कति स्वादिष्ट मासु

0: ई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
7: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
7: नरिसौ न त, लो बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा, मुक्तिनाथ बैङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83507। कविता श्रेष्ठ, सम्पर्क 0658-414-055 र 98466-18817।
9: स्टुडियो
10: अहिले रातिको 9 बज्यो।
1: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल

0: 9166 95301।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोट पटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: मेरो मन एकदमै शान्त हुन्छ प्रभु, आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
6: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
7: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
13: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराचन आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
2: विस्तृत जानकारी का लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुले गौडा फोन 0625414233 मोबाइल 9868168187
0: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
14: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
0: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0615885595076044
14: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
15: कहाँ जाने
16: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट
15: मयम चिसा पानी अनि बीचमा नझर्ने
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
15: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
17: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9225552663
18: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
19: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
18: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
19: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
18: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
19: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
20: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
23: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
24: यही असार 13 गते शनिबार
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
25: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
23: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
25: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
24: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन
1: सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर
5: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
6: तनहु सेवा अस्पताल दुलेगौंडा फोन 0865403177 मोबाइल 98564443
7: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
26: के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
7: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
27: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाटा सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9556783002 र 9446783002
28: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
29: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
28: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
29: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
30: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
31: पञ्चनन्दन कृषि उद्योग कालीद्वार सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
30: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033998 र 9465010950
32: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल
33: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
32: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
33: सेवा लिने क्रममा चाहिने जानकारी
32: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
33: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
32: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
33: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615524395549494578778
25: हिँड्दा हिँड्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
34: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
25: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
34: ठीक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
29: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
30: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
29: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
30: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
29: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
30: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 93 369।
0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
34: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
34: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
30: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
29: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
30: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
29: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
30: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
29: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
30: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
29: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
30: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
29: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
30: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
29: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
30: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड ICU, NICU, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625963।
2: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्‍यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछेपानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहुँ।
9: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
15: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
15: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 98241-84264 र 98141-53305।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
17: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
18: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
19: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
20: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
19: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
20: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
1: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846788528 र 9008816142।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98465699 छ।
4: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
5: होइन के सुन्ने भनेको
6: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबार हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
6: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
6: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्र पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो श्री जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 62220।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्र। मैत्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
5: मोबाइल 9800535537 र 9800665589।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9850628543 र 9840000787।
5: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि।
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर राजन पौडेल, मोबाइल 9850602609।
17: यस्तै यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचारी पसल खोजौला नि।
17: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
19: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
20: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087769142।
21: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
22: म्याडम, धुम्रपान भनेको के हो?
21: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
22: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
21: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
22: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
21: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
22: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
23: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
1: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420,
1: दीप मल्ल ठकुरी 9840141530।
3: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
4: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
4: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
24: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
25: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
25: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
25: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
25: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
25: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
26: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
27: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
26: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
27: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा, बीपी चोक।
26: प्रोपाइटर थान प्रकाश नेउपाने 9855633878। प्रशान्त नेउपाने 9840026925।
28: एक सय 103.8 अन्तर्मनको आवाज।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860 73 73 10 र 9921635507।
3: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 59।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0 65 4 14 200 34 र 9871 56 606।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
10: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0 65 4 14 236, मोबाइल 9560 78 302 र 9460 78 302।
11: फुटै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
12: यो हो बोनस चाउचाउ।

0: पोखरा
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7-13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560-2279।
2: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन
2: पझोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे
3: अब लोकलै खोज्नु भएको

0: युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्त नली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भो
4: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
3: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
4: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
4: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9801454674 र 9864023420
5: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
6: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
5: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
0: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
7: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
8: 103.8 अन्तर्मनको आवाज
9: स्टुडियो
10: अहिले रातिको 10 बज्यो
5: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98 4 61 49 304।

0: नमस्कार, राति 10 बजेको ढोलबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवाद तनहुका संस्थापक सभापति विकास सिग्देले पार्टीको महाधिवेशनमा गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। सिग्देले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेद्वारी आकांक्षा सार्वजनिक गर्दै पार्टी र विचारको यात्रामा निरन्तर समर्पित रहेको बताउनु भएको हो। उहाँले सन् 79 प्रतिनिधि सभा सदस्य उम्मेद्वारदेखि तनहु जिल्लाको संस्थापक सभापतिको जिम्मेवारीमा कुनै व्यक्तिगत आकांक्षा नराखी दिनरात पार्टी संगठन निर्माण र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्नु भएको हो। यसैबीच तनहु क्षेत्र नम्बर 2 निर्वाचित प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। हाल राष्ट्रपाको ऊर्जा विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएका न्यौपानेले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लाग्नु भएको हो। पार्टी संगठनलाई थप सुदृढ बनाउने, नीतिगत सुधारलाई प्रभावकारी रूपमा अघि बढ़ाउने तथा गण्डकी प्रदेशका कार्यकर्ताको आवाज केन्द्रसम्म पुर्याउने उद्देश्य सहित आफू चुनावी मैदानमा उत्रिन लागेको उहाँले बताउनु भएको हो। राजनीतिसँगै ऊर्जा पूर्वाधार तथा विकासका विषयमा सक्रिय रूपमा काम गर्दै आएका न्यौपाने रासोपाका प्रभावशाली नेता मध्ये एक मानिन्छन्। तनहु 2 प्रतिनिधि सभामा निर्वाचित भएपछि उहाँले संसदमा विभिन्न जनसरकारका विषय उठाउँदै आउनु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सूर्यराज पाण्डेले अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी संचारकर्मीले समाचार लेख्नुपर्ने बताउनु भएको छ। संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि शुरू पोखरामा शुरू भएको संसदीय र अदालती रिपोर्टिङ तालिम उद्घाटन गर्दै उहाँले सरकार संचालनका कमी कमजोरी उजागर गर्नुपर्ने तर संघीय लोकतान्त्रिक शासन व्यवस्थाप्रति नागरिकमा वृत्तिडा आउने समाचार सम्प्रेषण गर्न नहुने उल्लेख गर्नुभएको हो। गण्डकी प्रदेशको चौतर्फी समृद्धिका लागि उहाँहरूले 6 बुँदे साझा मार्गचित्र घोषणा गरेका छन्। मार्गचित्र सार्वजनिक गर्दै आफूलाई प्रदेशको सहनिर्माताका रूपमा उभ्याएका छन्। पोखरामा आज सम्पन्न गण्डकी प्रदेश युवा सम्मेलनले भ्रष्टाचार मुक्त सुशासन प्रविधि मैत्री समाज र दिगो विकासका लागि राज्यसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। गैर सरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजना तथा युरोपियन युनियन र सिभिकसको सहकार्यमा असार 5 र 6 गते संचालित सम्मेलनको युवाको अधिकार र दायित्वलाई सँगसँगै अघि सारेको छ। प्राविधिक र साझेदारी मार्फत बहुपक्षीय सहयोग प्रवर्धनमा युवा भन्ने संकल्पका साथ नभएको सम्मेलनको प्रदेशको भौगोलिक संवेदनशीलता र नागरिक उत्तरदायित्वलाई विशेष जोड़ दिएको छ। सम्मेलनले डिजिटल आधिकारिक र गोपनीयता सम्बन्धी ऐन तजुर्मा गर्न माग गर्दै विद्यालय तहदेखि नै आर्टिफिशियल इन्टेलिजेन्स एआईको नैतिक प्रयोग र डिजिटल साक्षरतालाई पाठ्यक्रममा समावेश गर्न सुझाव दिएको छ। मनाङ, मुस्ताङ र गोर्खाका विकट क्षेत्रसम्म उच्च गतिको इन्टरनेट पहुँच पुर्याउनु पर्ने युवाहरूको प्रमुख माग रहेको छ। देशभर डेंगू संक्रमण फैलने क्रम जारी रहेको छ। पछिल्लो तथ्याङ्क अनुसार देशका विभिन्न प्रदेशमा गरी देशभर गत जनवरीदेखि 55 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरण अनुसार यसपटक कोशी र लुम्बिनी प्रदेशमा डेंगूबाट सबैभन्दा बढ़ी प्रभावित देखिएका छन्। कोशी प्रदेशमा 17 जना र लुम्बिनी प्रदेशमा 15 जना बिरामी भेटिएका हुन्। यसै गरी काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा 10, गण्डकी प्रदेशमा 6 जना बिरामी फेला परेका छन्। मध्य प्रदेशमा 4 जना र सुदूरपश्चिम प्रदेशमा 3 जना डेंगू पुष्टि भएको छ। कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल अनुसार डेंगूबाट बस्नु नै सबैभन्दा उत्तम विकल्प भएको कारण घरहरू परेका खाल्डा खोडी पूर्ण, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मरमत गर्न गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्न, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न सक्ने गरी छोप्न छिर्न नसक्ने गरी छोप्न साँझ बिहान करेसवारीमा जाँदा घर बाहिर वा पार्कमा जाँदा बाल बालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अप्नाउन आग्रह गरिरहेका छन्। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका दुई नेहाङचुङमा अवस्थित मुस्ताङ बन्सर कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा शुरू 7,66,50,00,000 भन्दा बढ़ी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म नेपाल चीन उत्तरी करेला कोरला नाकाबाट भएको निकासी तथा पैछाडी मालवस्तु बापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजस्व संकलन गरेको हो। कार्यालयका प्रमुख विदुर चुलालका अनुसार नेपाल चीन उत्तरी कोरला नाकाबाट 13,89,52,00,000 मूल्य बराबरको मालवस्तु पैठरी भएको छ। यसै गरी रू 20,55,54,000 मूल्य बराबरको मालवस्तु भन्सार जाँच पास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिनुभएको छ। पोखराको पृथ्वीचोक स्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तुला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोक स्थित सेती नदीपट्टिको वास्तुला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीहरूले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीहरूसँग निरन्तर छलफल तथा सम्वादपछि खाली गर्ने सहमति भएको बताउनु भएको छ। उहाँको अनुसार बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो। कास्की प्रहरीले चोरी तथा डाका सम्बन्धी कसुरमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 15 मेरीगोल्ड स्थित मनिषा थापाको घरबाट सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत जेठ 24 गते दिउँसो घरमा बालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्तिले आफू झ्याल ढोका नाप्न आएको भन्दै घरभित्र प्रवेश गरी कोठाको दराज तोडफोड गरेर विभिन्न सुनका गरगहना तथा नगद 13,000 रूपियाँ चोरी गरेका थिए। घटनाको अनुसन्धानका क्रममा सर्लाही लालबन्दी नगरपालिका 17 स्थायी घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका 9 शिवनगर टोल बस्दै आएका 35 वर्षीय भुवन बहादुर शाह शंकरको संलग्नता खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका क्रममा चोरीका सुनका गरगहना करिब 6,50,000 रूपियाँमा बिक्री गरिएको खुल्न आएपछि सिन्धुपाल्चोक गुगल जुगल गाउँपालिका दुई घर भई हाल काठमाडौँ मूलपानी बस्ने 35 वर्षीय विराज सुनारलाई समेत पक्राउ गरिएको छ। प्रहरीले सुन जस्ता पहेँलो धातुका गरगहना चाँदी जस्तो सेत धातुका सामग्री नगद 81,500 रूपियाँ तथा घटनाको बेला प्रतिवादीले लगाएको कपड़ा बरामद गरेको जनाएको छ। दुवै प्रतिवादी विरूद्ध छोरी तथा डाका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट 6 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। तनहुँ तलविद्युत आयोजनाको 140 मेगावाट क्षमताको मुख्य बाँध निर्माण कार्य 61% सम्पन्न भएको छ। आयोजनाको सबैभन्दा महत्वपूर्ण संरचना मध्ये एक मानिने बाँध निर्माण तीव्र गतिमा अघि बढ़ाइएको आयोजनाले जनाएको हो। व्यास नगरपालिका 5 चरिसिंह गाउँपालिका 1 को सिमानामा निर्माणाधीन 140 मिटर अग्लो बाँधको समग्र भौतिक प्रगति 61% पुगेको छ। आयोजनाको तीनैवटा मुख्य प्याकेजको काम सन्तोषजनक रूपमा अघि बढ़ेसँगै समग्र भौतिक प्रगति भने 76.5% पुगेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्याकेज एक अन्तर्गत मुख्य बाँध निर्माण कार्य भियतनामी कम्पनीसँग दि कर्पोरेशन र नेपालको कालिका कन्स्ट्रक्सन प्रालिजे विलय गरिरहेको छ। बाँधको कंक्रीट कार्य सन् 2025 मार्च 20 शुरू गरिएको छ। पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नम्बर 1 काफल ठुटामा आज बस र बोलेरो जीप एक आपसमा ठोक्किँदा 10 जना घाइते भएका छन्। ढोरपाटनबाट पोखरा फर्किँदै गरेको G1-7635 नम्बरको बस र बागलुङबाट गलकोटतर्फ जाँदै गरेको G1-7754 नम्बरको जीप ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक डम्बर बहादुर बोहराले जानकारी दिनुभएको हो। प्रहरी निरीक्षक बोहराका अनुसार जीपमा सवार चालक सहित 3 जना बसमा सवार सातजना घाइते भएका हुन्। उनीहरू मध्ये सातजनाको इमर्जेन्सी अस्पताल हटियामा र तीनजनाको पोखरा उपचार हुँदैछ। दुर्घटनापछि अवरूद्ध सड़क अहिले दुईतर्फ खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको र चालक प्रहरी नियन्त्रणमा रहेको हरिचौर प्रहरीले जनाएको छ। दरै समाज तनहुद्वारा आयोजित प्रथम दरै मौलिक छुड्का नृत्य प्रतियोगिता 2083 दुम्सी दरै समाज प्रथम भएको छ। शनिबार हिजो सम्पन्न प्रतियोगितामा बैरेनी दरै समाज द्वितीय तथा दुम्सी चौर दरै समाज तृतीय हुन सफल भएका छन्। प्रतियोगितामा दरै समाज सुधार समिति साखर र पोल्याङ दरै समाजले सान्त्वना स्थान प्राप्त गरेका हुन्। अनुराग थापा, छविराम दरै र शान्ति दरैले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो। प्रतियोगितामा जिल्लाका 5 गाउँका दरै समाजको सहभागिता रहेको थियो। दरै समुदायको मौलिक कला, संस्कृति र परम्परागत स्वीरका नृत्यको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजन गरिएको आयोजकले जनाएको छ। तनहुको ग्रामीण क्षेत्रलाई सदरमुकाम, कृषि बजार र चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्ध सिंह मार्ग निर्माण शुरू भएको लामो समय भइसकेको छ। यो सड़क निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहेको पनि निर्माणको गति भने सुस्त रहेको छ। तनहुको मध्य पहाड़ी र चितवनसँग छोटो दूरीमा जोड्ने रणनीतिक महत्वको रूपमा रहेको बुद्ध सिंह मार्गलाई संघर्ष प्रदेश र स्थानीय सरकारले नमूना आयोजनाका रूपमा प्रस्तुत गर्दै आएका छन्। यद्यपि वर्षौंदेखि बजेट विनियोजन भइरहे पनि निर्माण कार्यले गति लिन सकेको भने थिएन। पोखरा मुगलुङ सड़क खण्ड अन्तर्गत तनहुमा पछिल्लो 24 घण्टाको अवधिमा दुईवटा सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार असार 6 गते बिहान 6 बजेदेखि असार 7 गते बिहान 7 बजेसम्म दुई दुर्घटना दर्ता भएका हुन्। दुर्घटनामा एकजना व्यक्ति घाइते भएका छन्। घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण एक मोटरसाइकल र एक स्कूटरमा सामान्य क्षति पुगेको छ। प्रहरीले सड़कमा बढ़दो सवारी, चाप, तीव्र गति, ओभरटेक तथा चालकको असावधानी सुधार दुर्घटनाका मुख्य कारण हुन सक्ने भन्दै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्। सड़क दुर्घटना न्यूनीकरणका लागि तनहु प्रहरीले नियमित सवारी जाँच, चालक सचेतना कार्यक्रम तथा ट्राफिक नियम कार्यान्वयनलाई निरन्तरता दिइरहेको जनाएको छ। तनहुको दौली बजार क्षेत्रमा मेटिएका जेब्रा क्रसिङको मर्मत तथा पुनरंगरोकन कार्य गरिएको छ। पैदल यात्रीको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहु र ब्यास नगरपालिकाको संयुक्त पहलमा उक्त कार्य गरिएको हो। ब्यास नगरपालिका दुई स्थित दौली बजार क्षेत्रका विभिन्न स्थानमा रहेका मेटिएका जेब्रा क्रसिङको मर्मत सम्भार तथा पुनः चिन्हाङ्कन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। बजार क्षेत्रमा दैनिक रूपमा ठूलो संख्यामा पैदल यात्री तथा सवारी साधनको आवाजावत हुने भएकाले मेटिएको जेब्रा क्रसिङ मर्मत गरिएको हो। जेब्रा क्रसिङको मर्मतसँगै पैदल यात्रीलाई तोकेको स्थानबाट मात्र सड़क पार गर्न र सवारी चालकलाई जेब्रा क्रसिङ नजिक पुग्दा गति नियन्त्रण गरी पैदल यात्रीलाई प्राथमिकता दिन आग्रह गरिएको छ। अवस्थाने खबरहरूसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। भोलि बिहान 5:25 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 98564433, 98041443628 र 98562446।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्ने घर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62068।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 98678-61887।
7: होइन, के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
7: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
12: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
14: ढोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा, बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841493004।

0: नमस्कार, बिहान 5:25 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाई त्यतिबेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबारा हाइलाइट शुरू गरौं आजका मुख्य खबरका आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने ठाउँ नरहेको प्रधानमन्त्री बालेन्द्र शाहको स्पष्टोक्ति। नेपाली कांग्रेस र नेकपा एमालेमा देखिएको विवाद मिल्नुपर्ने राष्ट्रपा सभापति लामी छानेको भनाई। कांग्रेसले राष्ट्रपतिबीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको सभापति थापाको भनाई। राजा ल्याउनुपर्छ भन्नेहरूले पनि राष्ट्रपालाई मत दिएको राप्रपा अध्यक्ष लिङदेनको दावी। अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी समाचार लेख्न पत्रकारलाई मुख्यमन्त्री पाण्डेको आग्रह। देशभर डेंगू संक्रमण फैलने क्रम जारी। गण्डकी प्रदेशमा 6 जना बिरामी फेला। विशेष सावधानी अपनाउन विशेषज्ञहरूको आग्रह। लेबनानमा इजरायल र हिजबुल्लाह बीच जारी दुन्दला अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने इरानको तयारी। र फिफा विश्वकप फुटबलमा ओयार जावालको 2 गोलमा स्पेनको शानदार शुरूआत। साउदी विरूद्ध पहिलो हाफमै 3-0 अग्रता। अब पूरा समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने ठाउँ नरहेको स्पष्ट पार्नुभएको छ। राष्ट्रपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता समेत रहनुभएका शाहले एउटा असल नेता बन्न र राम्रो राजनीतिक आस्था बढ़ाउनका लागि कुनै खास समूह वा गुटको फेरो समात्न नपर्ने बरू आम जनताको मन जित्न सबैभन्दा ठूलो कुरा भएको बताउनु भएको हो। उहाँले पार्टीभित्र कुनै पनि प्रकारको गुट उपगुट नरहेको र सबै एकजुट भएर अघि बढ्नुपर्ने विशेष जोड़ दिनु भएको छ। महाधिवेशनका क्रममा उहाँले वर्षौंदेखि थातिरहेको सुकुम्बासी समस्या र पछिल्लो समय निकै जटिल बनेको सहकारीको समस्यालाई यही कार्यकालभित्रै पूर्ण रूपमा समाधान गर्ने दृढ़ता उहाँले व्यक्त गर्नुभएको छ। देशमा जे जति राम्रा र उदाहरणीय कामहरू हुन्छन् ती सबै यही पार्टीको अगुवाईमा हुने दावी गर्दै उहाँले रासोपाका हरेक तह र तापकामा रहेका व्यक्तिहरू आफैमा प्रधानमन्त्री सरह जिम्मेवार र सक्षम रहेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेमा देखिएको विवाद मिल्नुपर्ने बताउनु भएको छ। हिजो आइतबार पार्टीको पहिलो महाधिवेशनलाई चितवनको भरतपुरमा सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो। कांग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा मिल्नुपर्ने बताउनु भएको छ। उहाँले कांग्रेस र एमालेभित्रका समस्या नमिल्दा देशलाई अगाडि लैजान समस्या हुने समेत बताउनु भएको थियो। नेपाली कांग्रेसको सभापति गगन कुमार थापाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताउनु भएको छ। चितवनको भरतपुरमा राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र राष्ट्रपा बीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताउनु भएको हो। उहाँले आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमान्दार काम गरेर राजनैतिक रूपमा उचाइ हासिल गर्न चाहेको दावी गर्नुभएको छ। संसदमा प्रतिस्पर्धी भएको नाताले सरकारसँग आवश्यकता अनुसार सहकार्य र आलोचना दुवै गर्ने उहाँको भनाइ छ। सभापति थापाले आफ्ना नेताहरूको आलोचना गर्न नछाड्न समेत राष्ट्रपा पंक्तिहरूलाई आग्रह गर्नुभएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजा ल्याउनुपर्छ भन्नेहरूले पनि राष्ट्रपालाई मत दिएको बताउनु भएको छ। चितवनमा जारी राष्ट्रपा सभापतिको महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उहाँले यस्तो बताउनु भएको हो। लिङदेनले आफूमा भन्दा अघि बोलेको जनमत अध्यक्ष डीके राउतको भनाईलाई जोड्दै अघि जनमत अध्यक्ष सीके राउतजीले भन्नुभयो हाम्रो मत पनि तपाईहरूले पाउनु भएको छ भनेर म पनि भन्छु। राजा ल्याउनुपर्छ भन्नेहरूको भोट पनि तपाईहरूले पाउनु भएको छ। उहाँले संविधान सम्बोधन नगरी देशले सही लिक नपक्रने पनि बताउनु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सूर्यराज पाण्डेले अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी संचार कर्मीले समाचार लेख्नुपर्ने बताउनु भएको छ। संसदीय पत्रकार मंच गण्डकीको आयोजनामा हिजोदेखि पोखरामा शुरू भएको संसदीय र अदालती रिपोर्टिङ तालिम उद्घाटन गर्दै उहाँले सरकार संचालनका कमी कमजोरी उजागर गर्नुपर्ने तर संघीय लोकतान्त्रिक शासन व्यवस्थाप्रति नागरिकमा भित्रडा आउने समाचार सम्प्रेषण गर्न नहुने उल्लेख गर्नुभएको हो। गण्डकी प्रदेशको चौतर्फी समृद्धिका लागि युवाहरूले 6 बुँदे साझा मार्गचित्र घोषणा सार्वजनिक गर्दै आफूलाई प्रदेशको सहनिर्माताका रूपमा उभ्याएका छन्। पोखरामा हिजो सम्पन्न गण्डकी प्रदेश युवा सम्मेलनले भ्रष्टाचार मुक्त सुशासन प्राविधिक मैत्री समाज र दिगो विकासका लागि राज्यसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। गैर सरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजना तथा युरोपियन युनियन र सीभीकसको सहकार्यमा असार 5 र 6 गते संचालित सम्मेलनको युवाको अधिकार र दायित्वलाई राम्रोसँगै अघि सारेको हो। प्राविधिक र साझेदारी मार्फत बहुपक्षीय सहयोग प्रवर्धनमा युवा भन्ने संकल्पका साथमा भएको सम्मेलनको प्रदेशको भौगोलिक संवेदनशीलता र नागरिक उत्तरदायित्वलाई विशेष जोड़ दिएको छ। सम्मेलनले डिजिटल अधिकार तथा गोपनीयता सम्बन्धी ऐन तजुर्मा गर्न माग गर्दै विद्यालय तहदेखि नै आर्टिफिशियल इन्टेलिजेन्स एआईको नैतिक प्रयोग र डिजिटल साक्षरतालाई पाठ्यक्रममा समावेश गर्न सुझाव दिएको छ। मनाङ मुस्ताङ र गोर्खाका विकट क्षेत्रसम्म उच्च गतिको इन्टरनेट पहुँच पुर्याउनु पर्ने युवाहरूको प्रमुख माग रहेको छ। देशभर डेंगू संक्रमण फैलने क्रम जारी रहेको छ। पछिल्लो तथ्याङ्क अनुसार देशका विभिन्न प्रदेशमा गरी देशभर गत जनवरीदेखि 55 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरण अनुसार यसपटक कोशी र लुम्बिनी प्रदेश डेंगूबाट सबैभन्दा बढ़ी प्रभावित देखिएका छन्। कोशी प्रदेशमा 17 जना र लुम्बिनी प्रदेशमा 15 जना बिरामी भेटिएका हुन्। यसै गरी काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा 10 जनामा संक्रमण भेटिएको छ भने गण्डकी प्रदेशमा 6 जना बिरामी फेला परेका छन्। मध्यप्रदेशमा 4 जना र सुदूरपश्चिम प्रदेशमा 3 जनामा डेंगू पुष्टि भएको छ। किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार डेंगूबाट बस्न नै सबैभन्दा उत्तम विकल्प भएका कारण घर वरपर खाल्डाखोल्डी पूर्ण खानेपानी वा ढल चुहिएको छ भने तत्काल मरम्मत गर्न गमलाको प्लेट फूलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्न पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न साँझ बिहान करेसा बारीमा जाँदा घर बाहिर वा पार्कमा जाँदा बाल बालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। पोखराको पृथ्वीचोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तुला कम्प्लेक्स 320 सटर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोक स्थित सेती नदीपट्टिको वास्तुला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसेका व्यवसायीहरूसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनु भएको छ। उहाँको अनुसार बस पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो। कास्की प्रहरीले चोरी तथा डाका सम्बन्धी कसुरमा संलग्न 2 जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 15 मेरीगोल्ड स्थित मनिषा थापाको घरबाट सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत जेठ 24 गते दिउँसो घरमा बालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्तिले आफू झ्याल ढोका नाप्न आएको भन्दै घरभित्र प्रवेश गरी कोठाको दराज तोड़फोड़ गरेर विभिन्न सुनका गरगहना तथा नगद 13,000 रूपियाँ चोरी गरेका थिए। घटनाको अनुसन्धानका क्रममा सर्लाही लालबन्दी नगरपालिका 17 स्थायी घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका 9 शिवनगर टोल बस्दै आएका 35 वर्षीय भुवन बहादुर शाह शंकरको संलग्नता खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका क्रममा चोरीका सुनका गरगहना करिब 6,50,000 रूपियाँमा बिक्री गरिएको हुन आएपछि सिन्धुपाल्चोको जुगल गाउँपालिका 2 घर भई हाल काठमाडौँ मूलपानी बस्ने 35 वर्षीय विराज सुनार समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सुन जस्ता पहेँलो धातुका गरगहना, चाँदी जस्ता सेतो धातुका सामग्री, नगद 81,500 रूपियाँ तथा घटनाका बेला प्रतिवादीले लगाएको कपड़ा बरामद गरेको जनाएको छ। दुवै प्रतिवादी विरूद्ध चोरी तथा डाका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट 6 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। तनहु जलविद्युत आयोजनाको 140 मेगावाट क्षमताको मुख्य बाँध हेडवर्क्स निर्माण कार्य 61% सम्पन्न भएको छ। आयोजनाको सबैभन्दा महत्वपूर्ण संरचना मध्ये एक मानिने बाँध निर्माण तीव्र गतिमा अघि बढ़ाइरहेको आयोजनाले जनाएको छ। ब्यास नगरपालिका 5 र रिसिङ गाउँपालिका 1 को सिमानामा निर्माणाधीन 140 मिटर अग्लो बाँधको समग्र भौतिक प्रगति 61% पुगेको हो। आयोजनाको तीनवटै मुख्य प्याकेजको काम सन्तोषजनक रूपमा अघि बढ़ेसँगै समग्र भौतिक प्रगति भने 86.5% पुगेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। उहाँको अनुसार प्याकेज एक अन्तर्गत मुख्य बाँध निर्माण कार्य भियतनामी कम्पनी सोङदी कर्पोरेशन र नेपालको कालिका कन्स्ट्रक्सन प्रणाली जेबीले गरिरहेको छ। बाँधको कंक्रटिङ कार्य सन् 2025 मार्च 20 देखि शुरू गरिएको थियो। तनहुको दौली बजार क्षेत्रमा मेटिएका जेब्रा क्रसिङको मर्मत तथा पुनः रंगरोगन कार्यक्रम जारी रहेको छ। पैदल यात्रीको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहु र ब्यास नगरपालिकाको संयुक्त पहलमा उक्त कार्य गरिएको हो। ब्यास नगरपालिका 2 स्थित दमौली बजार क्षेत्रका विभिन्न स्थानमा रहेका मेटिएका जेब्रा क्रसिङको मर्मत सम्भार तथा पूर्ण चिन्हाङ्कन गरिएको जिल्ला प्रहरी ट्राफिक कार्यालय तनहुले जनाएको छ। बजार क्षेत्रमा दैनिक रूपमा ठूलो संख्यामा पैदल यात्री तथा सवारी साधनको आवत जावत हुने भएकाले मेटिएका जेब्रा क्रसिङ मर्मत गरिएको हो। जेब्रा क्रसिङको मर्मतसँगै पैदल यात्रीलाई तोकिएको स्थानबाट माछा सड़क पार गर्न र सवारी चालकलाई जेब्रा क्रसिङ नजिक पुग्दा र गति नियन्त्रण गरी पैदल यात्रीलाई प्राथमिकता दिन आग्रह गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र लेबनानमा इजरायल र हिजबुल्लाह बीच जारी द्वन्द्वलाई स्विजरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने जनाएको छ। इरानको सरकारी समाचार संस्था एनआरए सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल वकाईले इजरायल र लेबनान सम्बन्धी आफ्ना प्रतिबद्धता उल्लंघन गरिरहेकाले उक्त विषय वार्ताको प्रमुख एजेण्डा हुने बताउनु भएको छ। उहाँको अनुसार वार्तामा इरानका रोक तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजत पत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। इरान र अमेरिका बीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रगति, बन्द तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो। अन्तिममा खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत समूह एचको खेलमा स्पेनले साउदी अरेबिया विरूद्ध प्रभावशाली प्रदर्शन गर्दै पहिलो हाफमै फराकिलो अग्रता बनाएको छ। पहिलो हाफको खेल सकिँदा स्पेनले साउदीलाई 3-0 पछि पारेको हो। स्पेनका लागि युवा स्टार लामिन एमले शुरूआती अग्रता दिलाउनु भएको थियो। त्यसपछि मिकेल यो एआर जाबालले उत्कृष्ट प्रदर्शन गर्दै लगातार 2 गोल गरेपछि स्पेन बलियो स्थितिमा पुगेको हो। अघिल्लो खेलमा केप भर्डेसँग गोल रहित बराबरीमा रोकिएको स्पेनका लागि यो खेल निकै महत्वपूर्ण मानिएको थियो। त्यसैले प्रशिक्षक लुइस डेला फुएन्तेको टोलीले शुरूआतदेखि नै आक्रमक फुटबल खेल्दै साउदीको रक्षा पंक्तिमाथि दबाव बनाएको हो। स्पेनले बल नियन्त्रणमा राख्दै लगातार आक्रमण गरिरहेको छ। यामालको गति र ओ एर जावालको उत्कृष्ट फिनिशिङले साउदीको डिफेन्सलाई निकै कठिन अवस्थामा पुर्याएको छ। साउदी अरेबियाले खेलमा फर्किन प्रयास गरे पनि स्पेनको पासिङ, मिडफिल्ड नियन्त्रण र आक्रमणको गति अगाडि प्रभावकारी देखिन सकेको छैन। स्पेनका गोलरक्षक उनाई सिमोन माथि खासै दबाव परेको छैन। दोस्रो हाफमा साउदीले पुनरागमनको प्रयास गर्नेछ भने स्पेन आफ्नो अग्रता थप फराकिलो बनाउँदै समूह चरणमा महत्वपूर्ण जित निकाल्ने लक्ष्यमा हुनेछ। यिनै खबरहरूसँगै हामी धेरैवटा हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने ठाउँ नरहेको प्रधानमन्त्री बालेन्द्र शाहको स्पष्टोक्ति। नेपाली कांग्रेस र नेकपा एमालेमा देखिएको विवाद मिल्नुपर्ने राष्ट्रसभा सभापति लामी छानेको भनाई। कांग्रेस र राष्ट्रपा बीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको सभापति थापाको भनाई। राजा ल्याउनुपर्छ भन्नेहरूले पनि राष्ट्रपालाई मत दिएको राप्रपा अध्यक्ष लिङदेनको दावी। अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी समाचार लेख्न पत्रकारलाई मुख्यमन्त्री पाण्डेको आग्रह। देशभर डेंगू संक्रमण फैलने क्रम जारी। गण्डकी प्रदेशमा 6 जना बिरामी फेला। विशेष सावधानी अपनाउन विशेषज्ञहरूको आग्रह। लेबनानमा इजरायल र हिजबुल्ला बीच जारी द्वन्द्वलाई अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने इरानको तयारी। र फिफा विश्वकप फुटबलमा यो आर जावलको 2 गोलमा स्पेनको शानदार शुरूआत। साउदी विरूद्ध पहिलो हाफमै 3-0 अग्रता। हवस् त यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप